0: भावना का। तो इस कविता में कविले हमारा प्रवृत्ति को हमारा दुश्चरित्र को यहाँ टंक गर्नु भएको छ। त हामीले हाम्रो देशलाई चाहिँ दुर्दिनबाट जोगाउनु पर्दछ। एउटा सत्कार सेवीहरूले देखाएको बाटोलाई चाहिँ हिँड्नु पर्दछ र कल्याणको बाटो, सुकर्मको बाटो र परार्थको बाटोलाई रोज्नु पर्दछ भन्ने भावनालाई बडो साहित्यिक पाराले बडो मिठोसँग यहाँ व्यक्त गरिएको हामी पाउँदछौँ श्रोताहरू। त कवि अगाडि लेख्दछन्, जे एकता बीज बनेर फैलियो, अनेकताको तम दूर फालियो, त्यो एकता जीप त हुन्न थियो भने यो देशको दर्शन के कता हुने, पुर्खाहरूका अभियान जो थिए स्वदेशको प्राण समान नै भए, ती दूरदर्शी उपदेश निश्चल निर्देश गर्छन् अघि बढ्न केवल। त यहाँ चाहिँ कविले हाम्रा पुर्खाहरूको वीरतापूर्ण कथालाई सम्झेका छन्। ती पुर्खाहरूले आफ्नो प्राणको निछावर गरेर, प्राण आहुति दिएर पनि नेपालको एकीकरण र नेपालको रक्षाका निमित्त आहुति दिएका कथाहरूलाई यहाँ कविले सम्झिएका छन्। प्रयत्न बाणी अपमान बोधक हुने सबैको किन देशमा हक, पृथ्वी प्रतिज्ञा बलका अभावमा हुन्थ्यो र नेपाल यही स्वरूपमा। यहाँ पृथ्वीनारायण शाहले एकता गरेर त्यही एकतालाई नेपालीहरूले जोगाउँदै अगाडि बढेको कुरालाई पनि यहाँ चाहिँ स्मरण गरिएको छ। सानो नदी धार समान देशमा के सार्थ छन् धेर प्रदेश कामना, दुष्कर्मले फस्दछ पङ्क गर्तमा, सदयत्नले उड्दछ कीर्ति यानमा, ती व्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कता शासनका सहायक, सदूर सुदूरको दृष्टि र भू अवस्थिति कुल्चेर लेला कुन देश सद्गति, ती व्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कता शासनका सहायक, सुदूरको दृष्टि र भू अवस्थिति कुल्चेर लेला कुन देश सद्गति। यसरी यहाँ कविले त नेपालको एकीकरणको कुरालाई सम्मान गर्दै र त्यो पृथ्वीले देखाएको नेपालको भूमार्गलाई, भूचित्रलाई र यसको चाहिँ भू राजनीति स्वरूपलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ भन्ने भावनालाई यहाँ आत्मसात गरेको छ। र त्यो भावना र विचार आत्मसात गर्न सकिएन भने हामीले हाम्रो देशको एकता, अखण्डता र जैनमा यसको महिमालाई पनि जोगाएर राख्न सक्दैनौँ भन्ने भावना यो कवितामा कवि प्राध्यापक शिवहरि मरट्टाले व्यक्त गर्नुभएको छ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

प्रस्तुत गर्दछु। वरपर चिनिएको त्यो रिडीको बजार, त्यस नजिक काली गण्डकीको किनार, मुलकवि जसुनामी तीर्थ राम्रो भनेर, कति पर परदेखि नाउँछन् भक्त रेर, जुन प्रथित नदीमा छन् शिला कृष्ण रूप, सुविदित छ शिलामा देवको चक्र रूप, कुन मुलुक छ अर्को चक्रधारी शिलाले, महिममय बनेकी छन् नदी अन्यायले, बहुजन बिजुलीका निम्ति अन्तै भएको, तर पनि जनश्रद्धा छैन भन्छन् घटेको, कति पर परबाटै लास बोक्थ्यो समाज, प्रचलन छ त्यही वा गर्छ के लोकाज, वरिपरि नभचुम्ने रम्य नाना पहाड, कति नदर नदीका बन्न छन् धेराड, तिनतिर तिन जिल्ला बिचमा जो त्रिवेणी, सलिल पनि छ अहिले स्वच्छताको निशानी, जल जति जति रोक्यो उति सङ्घर्षशील, भइकन पहरा नै फोड्न सामर्थ्यशील, जलदिसँग मिलेरै हुन्छ विश्रान्ति जसको, चुरीफुरी मृगको के सिंहका सामु हुन्थ्यो, के सिंहका सामु हुन्थ्यो। विश्रुत नदेरीको जो पुरानो बजार, तिनतिर जुन पुग्ने द्वारा मानिन्न केर, बसु बसु छ यहाँ यो पावनी शान्त भूमि, सहृदय कवि बल्लन् सृजनाको सुनामी, जति नवनद भेट्यो हाल्न पुग्ने अँगालो, जलथल सममा छन् स्नेह सद्भाव जालो, हर भगत अँगाली चक्रका देवलाई, किन अविरल यात्रा गर रम्छिन् सुसाई, रिडेर काली बहने निरन्तर। यहाँ कविले अर्को छन्दमा लेख्नुभएको छ त्यो काली गण्डकीको वर्णन, त्यहाँका शालिग्राम शिलाहरूको महत्त्वका सन्दर्भमा पनि यहाँ वर्णन गरिएको छ। यो पवित्र नदी, पवित्र चाहिँ यो शिला नदी, शालिग्राम नदी।